chiamata di Luigi. एक दिन आपने अच्छी प्रशादा तैयार की, मन प्यार से सता रहा है, आप रसोई च बह के गुरबाणी पढ़ते हैं, सिमरन करते हैं, भोजन तैयार किया, एक ख्याल कलगी दर्शक पातशाह जी ने अज अपने अच्छी प्रशाद माता जी श्री जी जिसे कलगी दर्शक पातशाह जी ने पुत्र जान के पूर्ण प्यार भी करते हैं, उत्थे धन गुरु नानक की गद्दी के मालिक जान के पूर्ण सत्कार भी करते हैं। सिख न जा सिखा कवि जी नू बुला के ले सिख आए, हाथ जोड़ के अरदास की थी, बहुत लोग नाथ सदगुरु माता जी याद कर दे श्री दशमेश पिता जी थे आए, नमस्कार की थी माता ने, सोना आसन बिछाया है, बैठ प्रसादे का थाल परोस के हजूर दे के रखे। कवि जी साहबजादे भी आ जाने से चंगा, माता गुजरी जी दसवें पातशाह जी ने कवि जी करके बुलाने, नाम नहीं सी लेंदे क्योंकि छेवें पातशाह जी का नाम सी श्री गुरु हरगोबिंद साहब, दसवें पातशाह का नाम श्री गुरु गोबिंद सिंह जी, अदब करते सन, नाम नहीं सी लेंदे कवि जी करके बुलाने। मेरे हजूर ने जो कुछ माता ने वचन किया उन्हों सफल करते हैं, जितनी बाणी उचारी है उपर लिखे कवियो बात आखो श्री भाई कवियो बात, साहबजादे भी आ जाते इशारा किया, सिख भजा गया साहबजादे भी आ, चार आसन होर भी साहबजादे बैठ गए, चार थाल होर परोसे, इन्हों के अगे भी रखे साहबजादे मेरे कलगी रस्ते पातशाह जी भोजन छक रहे हैं, ते माता गुजरी जी वेख वेख के पिछर दी, कोई मन च ख्याल आ गया कवि जी हुण साहबजादे जवान हो गए, इन्हों को परिवार देखो ना कितने सुंदर मुख रहे, चौड़ियां छाती, कितने सुंदर शरीर, मेरा चित कर रहा है इन्हों दिया हम शादियां कर दे, शरीर का कोई पता नहीं, मन के अंदर यह ख्याल आया अपने हथी वेखा इन्हों घोड़िया दिखा, तो हजूर मुस्कुरा है सतगुरु सच्चे पातशाह मुस्कुराए, मां जी साहबजादियों दी शादियां हां मेरी इच्छा है, मेरे दिल की एक तमन्ना है, हजूर कहन लगे मां जी फिर फिक्र न करो, मंगनियां तो इन्हां दीआं हो चुकियां हन, ते शादियां दीआं तारीखां भी नेड़े ही हन, हैरान हो गई मां जी माता गुजरी जी, कवि जी मंगनियां कर दित्ती हां, मैनू दसिया ही नहीं तुसीं, अपने आप ही मंगनियां सी, फिर ख्याल रखिया जे विवाह वेले शादियां वेले आनंद कारज वेले मैनू जरूर याद कर, हजूर कहन लगे मां जी जिस दिन साहबजादियों का जन्म होया मंगनियां उस वेले हो गई, हम तो विआह दियां तरीखां भी नेड़े हन, अच्छा फिर मैनू, हजूर कहन लगे फिक्र ना करो समा आएगा, दो दी जंज असी चमकौर लै जावांगे ते दो दी जंज तुसी सरंद लै जाओ कि आखो सुख ए रमजा सन, पर भोली माता नु की पता है
کہ سدگرو کس سے بول رہے اور سما آگے کا پیاری خاص سنگت انندپوری چھڑ دی سرسا ندی پار ہوئے میرے کلگی در سدگرو جی دو صاحبزادے تو حضور دے نال ہن تے پھر اے معصوم روحاں کلگی در دے لکھتے جگر بابا جوراور سنگھ تے بابا فتح سنگھ تے اے برد ماتا ماتا گجری جی پھر کھچر تے چڑے ہوئے تے جا رہے نا خوش بھی ہوئے کٹک دی سردی اج فتح گڑھ صاحب مہان وڈا ایک میلہ لگا ہوا داسوں کئی ویری اس مہان سماگم سے اتنے حاضری پرن کا سواں ملے میرے پرم مستر یعنی مندر سنگھ جی ایڈیشنل سکتر شرومنی کمیٹی دے اس سماگم سے ہر سال ہی چٹھی پہنچے ایس کی بھی پترکا آئی پوے گی تو پیاری ساتھ سنگت اج اتنے بڑے دیوان لگے ہو تقریباً جتنے سارے منسٹر ہیں سارے اتنے پہنچ بڑا پربھاوشالی دیوان بڑی دوروں دوروں دنیا اتنی پیاری ساتھ سنگت اس مہان سماگم اتوں کی مٹی اتوں کی خاک جو صاحبزادیاں دے خون دے نال پوتر تے پاک ہوئی ہوئی ہے دنیا کے متے دے لگی اس طرح ماتا گزری بڑی سردی ہے اس کی اچھا اپنے پنجاب دے تسی سارے پنجابی ہو تہنوں پتہ ہے کہ اج کل اتنے موسم بڑا ٹھنڈا ہو پھر کس طرح ماتا گجری جی اپنے پوتریاں نو نال لے کے ٹھرو ٹھرو کر دی اپنے سونے پتر تو جو گرو نانک دی گادی دا مالک سنگتاں دا مالک اس تو وچھڑ کے جا رہی ہے کھوچری بھائی نال کون ہے گنگو برہم پھر اے شام نو آپ وچار کریں گے کہ کس طرح میرے کلگی در پتی پاتشاہ جی کی صاحبزادے ماتا گجری نال جا رہے ہیں گنگو برہمن نال کس طرح گنگو دے کار پہنچے گنگو نے جو کچھ دھوکھا کیتا پھر مایا دے لالچ آ کے پیاری ساتھ سنگت گنگو نے میرے کلگی در دے بچیاں نو پولیس دے حوالے کر دیتا خوشی ہو پھر جس طرح سرحد پہنچے وجیدے نال جو بچن بلاس ہوئے وہ پھر رات میں رات جب کی سیٹ دین کی کریں گا تو آؤ آؤ بڑے پاگاں والے جو بھائی صاحبزادے کی شہیدی کا پرب منا رہے جو امر جوتا امر جوتا امر دھرم انہوں نے سچ نال پیار کیا تو آؤ آپ بھی ارداس کریے کلگی در تے پاس کیا مہرا دے سائیں اسی بھی تیرے بچے ہیں آنکھوں شری بھائی ساڈے تے مہر کرو سانو بھی اس مت بخش اسی بھی دھرم نال پیار کریے تیرے چرنا نال جڑیے نہ سنت چیزاں نال پیار نہ کریے انہوں نے تو برس جانا ہے ارداس کریے تے کہ منگ منگیے دے جیوا ور موہے اے ہے شبھ کر من تے کبھوں نہ ڈرو نہ ڈرو ارشوں جب جائے لڑوں نشچے کر اپنی جیت کر پاکستان تے ہندوستان دا جنگ ہویا ہے پھر کلگیاں والے دے سونے خالصے نے اے ور لے کے تے اس طرح کر دکھلایا کچھ نہیں بھائی کر دکھلایا پہاڑیاں گونجیاں سر پہاڑی سکھاں دی بہادری نو دنیا من گئی اے کلگی در دی بخشش ہے خالصے اے مہر ہے جو ور منگے ہے خالصے واسطے پھر بھائی کلگی در سچے پاتشاہ اکال پرخ ور منگن تے وہ دات نہ ملے ملی پر حضور نے پھر سانو ونڈ دیا کچھ جتھے دنیاوی داتاں ونڈیاں ہیں راج بھاگ دیتا ہے اتے اے دات دیتی ہے پیاریو جے اے دات نہ ہوئے تا راج بھاگ نہیں رہندے آخو سری بھائی
दे शिवा वर मुवेके है। शुभ कर्मन से कब हूँ न डरो न डरो अरसों जब जाए लरो। निश्चय कर अपनी जीत करो ये सिख हूँ अपने ही मन को। ये लालच है गुण सहित चरो जब आओ की औग निदान बने। अत ही रण में तब चूज साहबजादे चर्बियां करा जाके इन्हों के मन के अंदर एक जज्बात है तो आओ उन्होंने याद जुड़े बड़ी पागों वाले ਉਹਨਾਂ ਵਾਲੇ ਕਲਗੀਧਰ ਸੱਚੇ ਪਾਤਸ਼ਾਹ ਜੀ ਨੇ ਤੁਹਾਡੇ ਉੱਤੇ ਮਹਾਨ ਬਖਸ਼ਿਸ਼ ਕੀਤੀ ਜੋ ਸਤਿਗੁਰੂ ਜੀ ਨੇ ਮਹਾਨ ਮਿਹਰ ਕਰਕੇ ਤੁਹਾਨੂੰ ਆਪਣੇ ਚਰਨਾਂ ਨਾਲ ਜੋੜੇ ਆਪਣੇ ਨਾਲ ਜੋੜੇ ਜਿਹੜੇ ਗੁਰੂ ਨਾਲ ਜੁੜ ਗਏ ਭਾਈ ਉਹ ਸਦਾ ਵਾਸਤੇ ਸੁਖੀ ਹੋ ਗਏ ਗੁਰਬਾਣੀ ਨਾਲ ਜੁੜੇ ਸਿਮਰਨ ਨਾਲ ਜੁੜੇ ਕਲਗੀਧਰ ਸੱਚੇ ਪਾਤਸ਼ਾਹ ਦੇ ਦਰਬਾਰ ਚ ਆ ਕੇ ਸਤਸੰਗ ਵੀ ਜੁੜੇ ਉਹ ਸੁਖੀ ਤੇ ਜਿਹੜੇ ਟੁੱਟ ਗਏ ਭਾਈ ਫਿਰ ਪਰਮੇਸ਼ਰ ਤੇ ਪੁੱਲੀਆਂ ਵਿਆਪਨ ਸਭੇ ਟੁੱਟ ਜੋ ਨਦੀ ਨਾਲੋਂ ਪਾਣੀ ਵਿਛੜ ਗਿਆ ਵਿਛੜ ਜੋ ਗਿਆ ਦਰਖਤ ਨਾਲੋਂ ਪੱਤਾ ਟੁੱਟ ਜੋ ਗਿਆ ਫਿਰ ਟੁੱਟ ਗਿਆ ਪੱਤਾ ਟੁੱਟਾ ਡਾਲ ਕਿਉਂ ਲੈ ਗਈ ਪਵਨ ਉਡਾਏ ਡਾਲੀ ਪਈ ਉਡੀਕਦੀ ਕਦੇ ਫੇਰ ਵੀ ਮਿਲਦੀ ਹੈ ਫਿਰ ਤੋਂ ਭਾਗਾਂ ਦੀ ਗੱਲ ਤਾਂ ਤੁਸੀਂ ਜੁੜੇ ਹੋ ਜੁੜ ਕੇ ਸਾਈ ਨੂੰ ਆਰਾਧੀ ਹੈ ਸਾਈ ਦੇ ਪਿਆਰੇ ਜੁੜੇ ਹੋ ਤੁਸੀਂ ਕੱਲੋ ਪਿਆਰੀ ਸਾਧ ਸੰਗਤ ਸਰਬਤ ਮਾਈ ਪਾਈ ਅੰਮ੍ਰਿਤ ਵੇਲੇ ਆ ਕੇ ਅੰਮ੍ਰਿਤ ਬਾਣੀ ਦਾ ਅੰਮ੍ਰਿਤ ਪੀਤਾ ਹੈ ਸਰਬ ਆਸਾ ਪੂਰਨ ਕਰਨ ਵਾਲੀ ਆਸਾ ਜੀ ਵਾਰ ਦਾ ਕੀਰਤਨ ਸੁਣ ਕੇ ਆਪਣਾ ਜੀਵਨ ਸਪਨਾ ਕੀਤਾ ਹੈ ਆਓ ਅਖੀਰਲਾ ਛੰਗ ਲਗਾ ਕੇ ਕੀਰਤਨ ਦੀ ਸਮਾਪਤੀ ਸ਼ਾਮਾਂ ਨੂੰ ਸਮੇਂ ਸਿਰ ਦਰਸ਼ਨ ਲੈ ਕੇ ਤੇ ਸਾਹਿਬਜ਼ਾਦਿਆਂ ਦਾ ਸੋਹਣਾ ਪੁਰਬ ਸ਼ਹੀਦੀ ਪੁਰਬ ਮਨਾ ਕੇ ਭਾਈ ਉਹਨਾਂ ਪਵਿੱਤਰ ਆਤਮਾ ਦੀਆਂ ਖੁਸ਼ੀਆਂ ਤੇ ਦਸਮੇਸ਼ ਪਿਤਾ ਦੀਆਂ ਮਿਹਰਾਂ ਪ੍ਰਾਪਤ ਕਰਕੇ ਆਪਣਾ ਜੀਵਨ ਸਫਲਾ ਕਰੀਏ ਆਓ ਅਖੀਰਲਾ ਛੰਗ ਸਾਰੇ ਮਿਲ ਕੇ ਲਗਾਈਏ ਉਸ ਤੋਂ ਉਪਰੰਤ ਕੀਰਤਨ ਦੀ ਸਮਾਪਤੀ ਪੁਲਤੁਕ ਦੀ ਸੀਮਾ ਪਿਆਰ ਨਾਲ ਸਾਰੇ ਫਤਿਹ ਬੁਲਾਓ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ ਤੂੰ ਕਰਨ ਕਾਰਨ ਸਮਰਥ ਹੈ ਕਰਤੇ ਮੈਂ ਤੁਝ ਗਰਿਆ ਵਡਿਆਈ ਗੁਰਮੁਖ ਦੇ ਪ੍ਰਭ ਹਰ ਪਾਵੇ ਤੂੰ ਗੁਰਮੁਖ ਦਾ